ہر گل نو سنے کیونکہ ٹیٹ بن دے جد تک ٹیٹ نہیں بنتا تد تک دات نہیں ملنی پاو دان ٹیٹ ہوئے من ٹیٹ بن کے منگی جا منگی جا منگی جا ہن گل آ گئی تیسرے گن دی تیسرا گن ہے جی منگتا در نہ چھڈے کیویں ताटी दर प्रभ मंगना दर कदे न छोड़े दर फड़ के बह जाए ते दर ना छड़े हे मालक मंग रहे तीठ बन गए दर नहीं छड़ना दात लैके जान पर हुंदा की है असी सिर्फ मंगना ते जान लेने मंगना आउंदा नहीं मंगना की है ए भी पता नहीं मंगना किवें है ए भी नहीं जानते ते जिहड़े मंगते दे गुण ने ओ ते साडे अंदर है ही कोई नहीं जे होवे ते किसी अंदर एक आ जांदा लो जी मंगना है मंगी जांदा कुछ समा मंगिया नहीं मलिया चला गया किसी विच दूजा गुण आ जांदा है तीठ बन के बह जांदा है اتنا ٹیٹ بن گیا کہ منگی جا رہے ہیں نہیں ملے آؤ بھی چلا گیا تیسرا گن اسی گرہن نہیں کرتے کہ جڑا بڑا ضروری ہے تیسرا گن ہے منگتا در نہ چھڈے کیونکہ کئی بار ہوندا کہ اسی منگی جانے ہاں ٹیٹ بھی بن جانے ہاں جدو دات لین کا سما ہوندا ادو اسی در چھڈ کے چلے جانے بس ادو سانو او دات نہیں ملتی ਤਾਡੀ ਦਰ ਪ੍ਰਭ ਮੰਗਣਾ ਦਰ ਕਦੇ ਨਾ ਛੋੜੇ ਦਰ ਨਹੀਂ ਛੱਡ ਕੇ ਜਾਣਾ ਭਾਵੇਂ ਕੁਝ ਹੋ ਜਾਵੇ ਸਾਹਿਬ ਕਹਿੰਦੇ ਨਾ ਆਖਰ ਵਿੱਚ